0: तो डर लगता है।
1: जहाँ बना दुहाई है, फिरंगियों ने पूरे मुल्क को तबाह कर दिया है।
2: बंदगान खुदा, फिरंगी जुल्म के शिकार हैं।
1: हमारा दीन धर्म नष्ट किया जा रहा है। हम पेट की खातिर फिरंगी कंपनी की फौज में भर्ती हुए थे। हमें मालूम नहीं था कि हमें गौ माता की चर्बी के कारतूस दांतों से पकड़ कर बंदूकें भरने पर मजबूर किया जाएगा।
2: हमें मालूम नहीं था कि सुअर की चर्बी कारतूस के जरिए हमारे मुंह में ठूसी जाएगी।
1: आलम पना, पूरे देश में अन्याय हो रहा है। हमने जरा इनकार किया तो हमारी वर्दियां पीठ से फाड़ दी गईं। हमें मामूली चोर उचक्कों की तरह जंजीरें पहनाकर कैदखाने में ठूस दिया गया।
2: हमें बंदूकों से कुंदों से मार मार कर ढेर कर दिया गया।
1: हमारे साथियों को बंदूक की गोलियों से छलनी कर दिया गया।
2: हमारे खानदान वालों पर जुल्म के पहाड़ तोड़े गए हैं।
3: तुम लोग हमसे क्या चाहते हो?
2: इंसाफ।
3: तुम फरंगी फौज के सिपाही हो और तुम्हें फरंगियों के कानून के मुताबिक काम करना चाहिए।
1: मगर जहां बना हम आपकी रियाया हैं। फिरंगी आपके से मुल्क का इंतजाम कर रहे हैं। उन्हें आपकी रियाया पर जुल्म सितम तोड़ने का कोई हक नहीं।
2: हम आपके जानसार हैं आलम पना।
1: हम बागी नहीं, हम हिंदुस्तान के शहंशाह और तख्त के जायज हकदार के जानसार हैं।
3: मुझ पीर गोशा नशीन के लिए ये सब बातें बेबुनियाद हैं। हम नहीं जानते कि ये बिला वजह शोरिश क्यों बरपा है। हमारी जिंदगी का आफ्ताब डूबने को है। ये हमारा आखिरी वक्त है। अब मुझ बूढ़े को ये खलवतगाह काफी है।
1: जहां बना आपके पुरखों ने सदियों हुकूमत की है। हिंदुस्तान आज भी आप ही का वफादार है। हमारी जानें आप पर निछावर हैं और जिंदगी आपकी नजर है।
2: हम सिर्फ ये चाहते हैं कि आलम पना हमारे सर पर शफकत का हाथ रख दे।
1: हम आलम पना को यकीन दिलाते हैं कि हम फिरंगियों के गुरूर को आलम पना के कदमों में ला डालेंगे।
3: 80 बरस के बूढ़े हाथों में मुल्क की बागडोर संभालने की कुव्वत कहाँ से आएगी मेरे बच्चों?
1: हमें आलम पना की दुआ काफी है।
0: अल्लाह खैर करे, तोपों की आवाज से जी कहला जाता है।
4: तोपों के दागे जाने का क्या सबब है?
5: जहां बना बंदा हकीर शहंशाह हिंदुस्तान को नजर पेश करने की इजाजत चाहता है।
3: नजर पेश करने का क्या महल?
5: मेरठ के सिपाही और फिरंगी फौज के पलटन शहंशाह हिंदुस्तान को 21 तोपों की सलामी पेश कर रहे हैं।
3: शहंशाह हिंदुस्तान एक मुफलिस और मजबूर शहंशाह को सलामी, उसके खेल निराले हैं। वो एक जरा में आफ्ताब को जर्रा और जर्रे को आफ्ताब बनाकर चमका देता है। उसे अगर यही मंजूर है तो उसके फैसले के आगे हमारा सर तस्लीम खम है।
0: आलम पना,
3: जीनत, इंसान बहुत कमजोर है। वक्त बड़ा जालिम और बेरहम। हम भी अपने आप को उसकी मर्जी पर छोड़ते हैं। खुदाया हमें इस्तकामत अता फरमा। ये कैसा शोर है?
6: मालूम हुआ फिरंगियों ने कश्मीरी दरवाजे पर बारूद के जखीरे को आग लगा दी है कि वो हिंदुस्तानी फौज के हाथ न आ जाए।
3: कोई जानी नुकसान तो नहीं हुआ?
7: कई सौ बंदगा ने खुदा इस धमाके इस मौत की नींद सो गए।
3: फिरंगी सियासत के लिए इन जानों की कोई कीमत न थी?
6: डेवली और एकली दोनों अफसरों को जान का अंदेशा था। उनके बचने की कोई राह न थी। न खाने पीने का सामान मुहैया था, न हथियारों से मुकाबला करने की ताब थी। अपनी जान पर खेलकर उन्होंने बारूद में आग लगा दी कि ये साजो सामान बागियों के हाथ न आ जाए।
3: और जो इतने बंदगान खुदा जान से गए उनकी जवाबदेही कौन करेगा?
6: आलम पना, शहर में गदर मचा हुआ है। انگریزوں کی جان خطرے میں ہے، انگریزوں کے مکان لوٹے جا رہے ہیں، ان کے بیوی بچے قتل کیے جا رہے ہیں، کوئی کسی کی بات نہیں مانتا۔ حضور دربار فرمائے تو کچھ انتظام کی صورت نکلے۔
4: فرنگیوں کا کام آزار دینا ہے، ہماری نیت ان کی حفاظت اور خدا کی رضا جوئی ہے۔
6: اگر حضور والا، باغیوں نے قتل و غارت گری عام کر رکھی ہے۔
1: تیری اجازت حاضر ہونے کی معافی چاہتا ہوں جہاں بنا۔ یہ بندہ ناچیز بخت خاں ہے جو 50,000 جانثاروں کے ساتھ مغربی ضلعوں میں انگریزوں کو شکست دیتا، حضور والا کا اقبال بلند کرتا ہوا حاضر ہو رہا ہے۔ گستاخی معاف فرمائی جائے، جنہیں باغی کہا جا رہا ہے وہ کل تک باغی تھے، آج وہ ہندوستان کے جائز اور آئینی حکمراں، ضلع سبحانی کے جانثار ہونے کی وجہ سے ملک سچے خادم کہے جانے کے مستحق ہیں۔
4: کیا کہنا چاہتے ہو بخت خان؟
1: جہاں پناہ، عرض صرف یہ ہے کہ عوام نے فرنگی حکومت کا تختہ الٹ دیا ہے، میں عوام کا ادنا سپاہی ہوں۔
4: حکیم صاحب،
6: عالم پناہ،
4: بخت خان کو بخت بلند خان کا خطاب عطا فرمایا جاتا ہے اور فوج کا انتظام ان کے سپرد کیا جاتا ہے۔
1: میں حضور والا کا شکریہ کیوں کر بجا لاؤں؟
4: کام مشکل ہے اور وقت کم ہے۔
1: مجھے اندازہ ہے جہاں پناہ، ہمارے ارد گرد ضلع سبحانی کے جو جانثار ہیں ان میں جوشیلے عوام زیادہ ہیں اور آزمودہ کار سپاہی کم ہیں، پھر شہر میں رسد کی کمی ہے، خزانہ خالی ہے، فوجیوں کو کھلانے کے لیے کھانا نہیں ہے، ان کی تنخواہ ادا کرنے کے لیے روپیہ نہیں ہے، شہر کے پیسے والے ساہوکار سب انگریزوں سے ملے ہوئے ہیں، لوٹ مار مچی ہوئی ہے اور شہر کا انتظام پھر سے قائم کرنا ہے۔
4: عزیز، یہ امتحان کا وقت ہے، بد دلی نہ کرو، وہ کام کرو جو مفید ہو، مخلوق کے آرام اور خالق کی خوشنودی کا سبب ہو۔ کوئی بوڑھی عورت بھی کسی کے ہاتھوں پریشانی نہ اٹھائے۔ انگریز عورتیں اور بچے ہمارے دشمن نہیں ہیں، ہمارے ہاتھ کسی بے گناہ کے خون سے آلودہ نہ ہوں کہ ہمیں قیامت کے دن شرمندگی ہو۔
1: حضور والا کا اقبال بلند ہو، آپ میرے اور میرے ساتھیوں کے حق میں دعا فرمائیں۔
4: ہماری دعائیں تمہارے ساتھ ہیں، مگر ان کے لیے تاثیر کہاں سے لاؤں؟
1: تاثیر ڈھونڈنا آپ اپنے جانثاروں پر چھوڑ دیں۔
6: لے سبحانی، بخت خان کو آپ نے اعزاز بخش دیا، اس سے بڑی شکرنجی پیدا ہوگی۔
4: کیوں، شکرنجی کیسی؟
6: فوج کی کمان شہزادوں کے ہاتھ میں ہونی چاہیے۔
4: نظام مغل ہمارے کماندار ہیں۔
6: بخت خان کو ضلع سبحانی نے فوج اور شہر دونوں کا انتظام سونپ دیا ہے۔
4: ایسے معاملات مل کر ہی طے ہوتے ہیں۔
6: ضلع سبحانی، گستاخی معاف فرمائی جائے، مجھے بخت خان کے تیور اچھے نہیں لگے۔ یہ شخص کسی معمولی گھرانے میں پیدا ہوا، کسی طرح وہاں کے شاہی خاندان تک جا پہنچا، پوربیوں کی کمانداری حاصل کر لی اور فوج اکٹھی کر کے اب ہندوستان کی بادشاہت کے خواب دیکھ رہا۔
4: جنگ اعتماد کے بغیر نہیں لڑی جا سکتی۔
6: فرنگی ہوشیار طاقتور ہے اور اس کا مقابلہ گمراہ، مفلس، ناتربیت یافتہ فوجیوں سے ہے۔ حضور والا، ان کی حمایت نے اپنے آپ کو کیوں خطرے میں ڈالتے ہیں؟
5: جہاں بنا، بہت بڑی خوشخبری ہے۔
4: کہو مرزا مغل۔
5: علی پور اور پہاڑی دھیرج کے مورچوں پر ہماری فوجوں کو فتح ہو رہی ہے۔ چھجر اور بلب گڑھ سے فرنگیوں کے ہارنے کی اطلاعات آئی ہیں۔ ادھر کانپور میں نانا صاحب اور جھانسی میں لکشمی بائی نے فرنگیوں کی ہمت پست کر دی ہے۔ مولوی احمد اللہ شاہ نے فرنگیوں کو مار بھگایا ہے۔
4: ہمیں علم ہے۔
5: خوشخبری یہ ہے جہاں پر، کہ چوڑی والان میں ایک شخص نے بارود بنا لی ہے اور بازار خانم میں ایک شخص نے بالکل انگریزوں کی طرح ہتھیار ڈھالے ہیں۔ اب ہمیں بارود اور ہتھیاروں کی کمی نہ ہوگی۔ ہمارے فوجی اپنی توپوں کو ہار پھول سے دلہن کی طرح سجائے ہوئے موت سے مورچہ باندھے ہوئے ہیں۔ جہاں پر
4: شہر کا کیا حال ہے؟
5: ہر گلی کوچے سے لوگوں کا طوفان امڑ رہا ہے۔ لوگ فوج میں شامل ہونا چاہتے ہیں جہاں پر، لیکن ہم ان کو فوجی قواعد اور تربیت کے بغیر کیسے مورچے پر بھیج سکتے ہیں؟ اسی بنا پر ہماری صفوں میں انتشار ہے۔
4: یہ بدامنی دور نہ ہوئی تو ہار یقینی ہے۔
5: عالم پناہ، اطمینان رکھیں، میں خود شہر کے گلی گلی کوچے کوچے کا دورہ کروں گا، مفسدوں اور لٹیروں کو عبرتناک سزائیں دی جائیں گی۔

0: مسلح افواج کے درمیان ہم آہنگی کی اہمیت کا مظاہرہ کیا ہے. جنرل دویدی نے گریجویٹ کیڈٹ سے اپیل کی کہ وہ پروفیشنلزم کے اعلی معیار، قیادت اور ملک کی خدمت کے جذبے کو قائم رکھیں. انہوں نے ابھرتی ہوئی سیکورٹی کی صورتحال میں مثبت نقطۂ نظر اپنانے اور سیکھنے کے عمل کو جاری رکھنے کی ضرورت پر زور دیا ہے. انہوں نے مزید کہا کہ جوانوں کے اعتماد اور بھروسے پر مؤثر قیادت کی تعمیر ہوتی ہے. وزارت دفاع میں سیکرٹری راجیش کمار سنگھ نے سنگاپور میں کلیدی نوعیت کے مطالعے سے متعلق بین الاقوامی انسٹیٹیوٹ آئی آئی ایس ایس کے شینگری لا کے مذاکرات کے موقع پر نیدرلینڈ کے وزیر دفاع ڈیلان ایس ایلگوز زہیریس کے ساتھ تبادلہ خیال کیا. وزارت دفاع نے ایک سوشل میڈیا پوسٹ میں بتایا ہے کہ گفتگو کے دوران دو طرفہ دفاعی تعاون بڑھانے، دونوں ملکوں کے فوجی رابطوں کو مستحکم کرنے اور صنعتی دفاعی اشتراک کے مواقع تلاش کرنے جیسے موضوعات پر توجہ مرکوز کی گئی. اس بات چیت سے ظاہر ہو جاتا ہے کہ بھارت اور نیدرلینڈ کے درمیان کلیدی نوعیت کی ساجداری فروغ پا رہی ہے. میانمار کے صدر او من آؤ لائن آج بودھ گیا میں مہابودھی مندر گئے اور وہاں پوجا ارچنا کی. انہوں نے اس بودھی پیڑ کے نیچے مراقبہ کیا جس پیڑ کے بارے میں مشہور ہے کہ بھگوان بودھ نے نروان حاصل کیا تھا. اپنے دورے کے دوران میانمار کے صدر تاریخی بکرور کے سجاتا مندر گئے اور بودھ گیا کی برمی مونسٹری کا بھی دورہ کیا. ان کے ہمراہ ایک اعلی سطح کا وقت بھی ہے جو بہت سے کابینہ وزیروں، سینئر افسروں اور سرکردہ تاجروں پر مشتمل ہے. اس سے پہلے میانمار کے صدر کا گیا ہوائی اڈے پر پہنچنے پر شاندار استقبال کیا گیا. بہار کے گورنر لیفٹیننٹ جنرل ریٹائرڈ سید عطا حسنین اور ریاست کے وزیر زراعت وجے کمار سنہا نے ان کا خیر مقدم کیا. ان کے اس دورے سے امید کی جا رہی ہے کہ دونوں ملکوں کے درمیان باہمی تعاون اور زیادہ مستحکم ہوگا اور بھارت اور میانمار کے درمیان صدیوں پرانے ثقافتی، تاریخی اور بودھ رشتے مزید مستحکم ہوں گے. صحت اور خاندانی بہبود کی وزارت نے خاندانی صحت کا چھٹا قومی جائزہ جاری کیا ہے جس میں اعداد و شمار سے ماں اور بچے کی صحت، تغذیہ اور مالی تحفظ کے میدان میں بھارت کی خاطر خواہ ترقی کا پتہ چلتا ہے. یہ جائزہ کل جاری کیا گیا جس سے یہ بات ظاہر خاص طور پر پتہ چلتی ہے کہ اداروں میں کی گئی زچگی میں جو پہلے 88.6% تھی اضافہ ہو کر 90.6% ہو گئی ہے. اعداد و شمار سے پتہ چلا ہے کہ 95.9% حامل خواتین کو زچگی کے بعد کی نگہداشت ملتی ہے جبکہ ماؤں کو پہلی سہ ماہی میں ملنے والی زچگی کے بعد کی نگہداشت میں بھی اضافہ ہوا ہے. جائزے میں کہا گیا ہے کہ بھارت میں خواتین کے حاملہ ہونے کی مجموعی شرح TFR 2% پر برقرار ہے اور بچوں کی ٹیکہ کاری سے خاندانی منصوبہ بندی کے قومی پروگراموں کے اثرات کی اہمیت ظاہر ہوتی ہے جس میں مشن پریوار وکاس بھی شامل ہے. سروے میں بتایا گیا ہے کہ آیوشمان بھارت، پی ایم جے اور حفظان صحت کے توسیع شدہ اقدامات سے حفظان صحت میں سب کے لیے پیسے کی یقینی فراہمی میں استحکام پیدا ہوا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. امریکہ کے وزیر دفاع پیٹ ہیگسیتھ نے کہا ہے کہ ایران کے ساتھ کوئی معاہدہ نہ ہونے کی صورت میں امریکہ پھر سے فوجی کارروائی شروع کر دے گا. ایشیا کی اہم سیکورٹی فورم شینگریلا ڈائیلاگ سے خطاب کرتے ہوئے جناب ہیگسیتھ نے کہا کہ امریکہ کی خطے میں اور پوری دنیا میں فوجی موجودگی ہے اور وہ ضرورت پڑنے پر اس طرح کی کارروائیاں انجام دے سکتا ہے. انہوں نے کہا کہ امریکہ کسی بھی ناگہانی صورت کا جواب دینے کی اچھی پوزیشن میں ہے. امریکہ کے وزیر دفاع نے اس بات پر بھی زور دیا کہ ایران کے ساتھ تنازع کے باوجود امریکہ ایشیا بحر الکاہل خطے کے لیے پابند عہد ہے. انہوں نے کہا کہ امریکہ نے بھارت بحر الکاہل سے اپنی خاص توجہ نہیں ہٹائی ہے. امریکہ کے صدر ڈونلڈ ٹرمپ نے وائٹ ہاؤس میں اپنے اعلی مشیروں کے ساتھ 2 گھنٹے تک میٹنگ کی جس میں ایران کے ساتھ امکانی سمجھوتے پر تبادلہ خیال کیا گیا. اس سمجھوتے کا مقصد جنگ بندی کی مدت بڑھانا ہے. یہ میٹنگ سچویشن روم میں ہوئی تھی اور آئندہ کے لائے عمل کے بارے میں صورتحال واضح نہیں ہے. میٹنگ سے پہلے صدر ٹرمپ نے کہا تھا کہ جنگ بندی کی مدت بڑھانے کے کسی بھی سمجھوتے کے تحت ایران کو آبنائے ہرمز پھر سے کھولنی ہوگی، اس بات کا عہد کرنا ہوگا کہ وہ کبھی ایٹمی ہتھیار نہیں بنائے گا اور امریکہ کو اس کے افزودہ یورینیم کا ذخیرہ ہٹانے کی اجازت ہوگی. अलबत्ता ईरान अपनी इस बात पर कायम है कि उसका एटमी प्रोग्राम महज गैर फौजी मकासद के लिए है। जनूबी कैलिफोर्निया के साबिक मेयर इलेन वांग ने खुद को इस बात का कसूरवार गर्दाना है कि वो चीन की हुकूमत के गैर कानूनी एजेंट के तौर पर काम करती रही हैं। वांग ने इस महीने शुरू में मेयर के ओहदे से दस्तबरदार होने का ऐलान किया था। उन्होंने ये बात भी तस्लीम की है कि वो चीन के हुकाम की जानिब से बीजिंग की हिमायत में मजामीन तहरीर करती रही हैं, जिसकी जानकारी अमरीकी सरकार को भी नहीं दी गई, जबकि कानून के मुताबिक ऐसा करना जरूरी था। उन्होंने लॉस एंजलिस की वफाकी अदालत में अपना जुर्म तस्लीम किया और उन्हें 25,000 अमरीकी डॉलर के एवज 6 अक्टूबर तक जमानत दे दी गई, जबकि उन्हें सजा सुनाई जाएगी। इजरायली फौजी कल मरजयून के करीब जनूबी लबनान के डिबिन गांव में दाखिल हो गए। ये लोग लबनान के काफी अंदर तक चले गए, अगरचे अमरीका में दोनों मुल्कों के फौजी एहलकारों की बराह रास्त बातचीत हुई। यह कदम इसराइल के ताजा हमलों के दौरान उठाया गया है, जिनमें कम से कम 6 अफराद हलाक हो गए। लबनान के सरकारी मीडिया ने बताया है कि डेर कानून अल नहर और अब्बासिया पर किए गए हमलों में 5 अफराद हलाक हो गए, जबकि एक बलदियाती पुलिस एहलकार एबा गांव पर किए गए एक अलग हमले में हलाक हुआ। इसी दौरान 6 अरकान पर मुश्तमिल लबनान का एक फौजी वफद की दहाइयों में दोनों मुल्कों के दरमियान पहली बराह रास्त फौजी बातचीत में पेंटागन में इसराइली फौजी अफसरान से मिला। रूस के सदर व्लादिमीर पुतिन ने कहा है कि यूक्रेन में जंग अपने खात्मे की तरफ बढ़ रही है, जैसा कि मैदान जंग में सूरत हाल इसकी शाहिद है। सदर पुतिन के हवाले से रूस की सरकारी न्यूज एजेंसी ने बताया कि मैदान जंग में सूरत हाल इस अंदाज में सामने आ रही है कि इससे उन्हें यह कहने का हक हासिल हो गया है कि सूरत हाल अपने खात्मे की तरफ बढ़ रही है। उन्होंने कहा कि यूक्रेन में जंग के खात्मे के लिए कोई मुकर्रा वक्त नहीं है। खवातीन क्रिकेट में आज ब्रिस्टल में दूसरे T20 बैन अल्कवामी क्रिकेट मैच में भारत का मुकाबला मेजबान इंग्लैंड से होगा। भारत आज का मैच जीतकर 3 मैचों की सीरीज जीतने की कोशिश करेगा। यह मैच भारतीय वक्त के मुताबिक शाम 7 बजे शुरू होगा। और आखिर में खास खास खबरों की सुर्खियां एक बार फिर। फौज के सरबराह जनरल उपेंद्र द्विवेदी ने कहा है कि अगर जरूरत पड़ी तो भारतीय फौज ऑपरेशन सिंदूर के दूसरे मरहले के लिए तैयार है। म्यांमार के सदर ऊ मिन आउ लाइन ने बोध गया में महाबोधि मंदिर में पूजा अर्चना के साथ अपना 5 दिन का भारत का दौरा शुरू किया है। अमरीका के वजीर दिफा पीट हेक्सेट ने कहा है कि अगर ईरान के साथ किसी समझौते पर पहुंचने की कोशिशें नाकाम रहीं तो अमरीका ईरान के खिलाफ फिर से फौजी कार्रवाई के लिए तैयार है। वॉशिंगटन में जारी बातचीत के बावजूद इसराइल और लबनान के दरमियान लड़ाई में तेजी आ गई है। और आज ब्रिस्टल में खवातीन क्रिकेट में दूसरे 2020 बैन अल्कवामी मैच में भारत मेजबान इंग्लैंड के साथ खेलेगा। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। अब पेश है प्रोग्राम मेरी पसंद। मेरी पसंद प्रोग्राम की पहली पेशकश मोहब्बतें फिल्म से है। आवाजें हैं लता मंगेशकर और उदित नारायण की।